السلام علیکم سمن جی ایف ایم 88.8 لاڑکن جے لائیو اسٹوڈیو ماں پروگرام عید جو روشن صبح سان کرے اواں جو پہنجو میزبان نعمت اللہ جونے جو اواں جی خدمت میں حاضر ایں قبول پوے سک بھرو سلام جی سمن کیڑا رہا جا خوش آیو ٹھیک آیو چاک چنگا بھلا اساں جی ہر پل ہمیشہ اواں پیارن سجنن لائے इहा ई उमेद हूंदी आहे इहा ई दिल सां दुआ हूंदी आहे त जिते बि जो ख़ुशि हुजो कॾहिं ॾुखियो ॾींहुं न ॾिसो ऐं सदाई गुलाब जे गुलनि जीअं खिलंदा मुस्कराईंदा रहो आमीन ऐं साईं मुंहिंजा ॾेह तोड़े परॾेह में वसंदड़ रहंदड़ सभिनी दोस्तनि भाइरनि भेनरुनि बुज़ुर्गनि ऐं प्रिय प्यारनि खे ईद उल अज़हा जूं लख लख मुबारकूं ऐं समुझा दुआ आहे त दुनिया में अमन ऐं इंसाफ़ हुजे ख़ुशियूं ऐं मुर्कूं वसनि ऐं दुआ साॻी महकनि तुंहिंजा वास्ता मुर्के तुंहिंजी दीद लम्हो लम्हो ईद गुज़रे तुंहिंजी ज़िंदगी

0: ایجنسیوں. بارہ سونا خان مستوی جیکب آباد رابطو 0304-754-138. خوشخبری آپ کے شہر سکھر میں
1: حامیت علی خان پٹھان
0: ڈی ایچ ایم ایس سندھ
1: آر ایچ ایم پی اسلام آباد
0: سینئر پروفیسر ہومیوپیتھک کالج لاڑکانہ
1: ماہر امراض گردے اور مسانے کی پتھری
0: بواسیر کا بغیر آپریشن علاج
1: کمر درد
0: ارکن نسا
1: جوڑوں کا درد
0: ہیپاٹائٹس
1: وزن کی کمی یا زیادتی
0: بے اولادی
1: گنج پن کا مکمل علاج
0: اور دیگر مختلف بیماریوں کے ماہر ہومیو ڈاکٹر آغا لیاقت علی خان پٹھان
1: ٹائم
0: ہفتے سے جمعرات
1: صبح 10 بجے سے شام 5 بجے تک
0: آغا ہومیوپیتھک کلینک
1: پولیس ہیڈ کوارٹر چوک سکھر
0: رابطے کے لیے
1: 0326-22-00-440
0: छा तव्हां समर वेकेशन के फ्रूटफुल बनाइण चाहियो था छा तव्हां सिर्फ़ ॿिनि महीननि में न्यू स्किल्स सिखी पंहिंजे मुस्तक़बिल खे वधीक बहितर बणाइण चाहियो था त पोइ परेशान थियण जी का ज़रूरत नाहे ग्लेमर इंस्टीट्यूट ऑफ साइंस एंड टेक्नोलॉजी सखर पेश करे थो समर वेकेशन स्पेशल जिन में शामिल मार्केटिंग इंफॉर्मेशन कोर्स लैंग्वेज कोर्स वन ईयर डीआईटी टीचर्स जदीद ऐं आसान तरीक़नि सां प्रैक्टिकल ट्रेनिंग सां गॾु सिखिया ऐं मयारी के कामयाबी ऐं सिखिया जो बहितरीन मौक़ो बणायो लिमिटेड सीट्स available admissions open now whatsapp 0300-311-3830 mobile 0300-093-1207 and 0301-386-5090 address lar tower first floor 4 feet road bharsa iba university gate number 2 sakhar glamour science and technology skills build your future